0: इससे पहले कि हम मोहम्मद अय्यूब चौहान साहब की पसंद उनके नाम करें, परदेसी मजीद साहब आपका मोहब्बत भरा सलाम हमने पेश कर दिया है तमाम सामीन और नाज़रीन की खिदमत में। और अब हम चल रहे हैं आपको लेकर हॉलैंड। काफ़ी दिनों की ताख़ीर के बाद हमारे हमराह मौजूद हैं खालिद सलीम मीर साहब। आइए पहले उनसे मिल लेते हैं और फिर मोहम्मद अय्यूब चौहान साहब आपका तोहफ़ा, और उसके बाद परदेसी मजीद साहब आपका तोहफ़ा आपकी नज़र करेंगे। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम खालिद सलीम मीर साहब।
1: अस्सलाम वालेकुम जनाब।
0: वालेकुम अस्सलाम, क्या हाल चाल हैं आपके?
1: अस्सलाम वालेकुम, आपके सब सामने को सलाम व अदाब
0: जी।
1: शकील साहब को भी, अहले अमरोहा को भी
0: जी।
1: और सब बाजारों के सामने को आप समेत सलाम वालेकुम और आदाब।
0: अब बिल्कुल हम आपको खुश आमदीद कहते हैं।
1: मैं अब आने हूँ जी।
0: जी जनाब आने आ रहे हैं आप। अता कीजिए। हेलो यार, आप अपने रेडियो की आवाज़ कम नहीं करते हैं, इस वजह से आपको मेरी आवाज़ नहीं पहुंचती। खालिद सलीम मीर साहब पढ़िए।
2: हेलो
0: भाई, आपको मेरी आवाज़ नहीं पहुंच रही क्या यार?
1: हेलो,
0: अरे पढ़ो यार, पढ़िए।
1: हेलो अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम।
1: मैं जनाब सुनाऊंगा आप कुछ?
0: जी जी सुनाइए।
2: भाई आपको मेरी आवाज नहीं पहुंच रही क्या यार?
1: मैं आपके सामने को सलाम और आदाब कह चुका हूं
0: जी,
1: और आपको शाहनवाज जैदी की गजल सुनाने वाला हूं।
0: सुना दीजिए, सुना दीजिए।
1: अर्ज करो जनाब।
0: अरे भाई अर्ज कीजिए। जी पढ़िए। खालिद साहब पढ़िए। हेलो, अरे भाई पढ़िए। खालिद भाई अरे यार पढ़ें खुदा के वास्ते।
2: अरे भाई पढ़िए।
1: हेलो
0: खालिद साहब पढ़िए, पढ़िए सब सुन रहे हैं।
2: खुदा के वास्ते।
1: हेलो अस्सलाम वालेकुम।
0: वालेकुम सलाम
1: जनाब, मैं सुनाऊं कुछ?
0: अरे भाई सुनाइए।
1: हाँ मैं आपको शाहनवाज जैदी की गजल सुनाने वाला हूँ।
0: सुना दें।
1: अब मैं ऑन एयर हूँ जी।
0: अरे मेरे भाई ऑन एयर हैं, आपकी आवाज, आपकी बातें सब आ रही हैं। आवाज कम करें रेडियो की। خاجی صاحب اب میں 5 سیکنڈ 10 سیکنڈ دیکھوں گا اور پھر میں کاٹ دوں گا لائن. دوستو میں معذرت خواہ ہوں, میں نے حتی الوسع کوشش کی, وہ اپنے ریڈیو کی آواز, جب بھی آپ ہمیں فون کریں اپنے ریڈیو کی آواز بند کر دیں تو آپ کو میری آواز پہنچے گی. جب آپ اپنا پروگرام خود ہی سن رہے ہیں فل آواز میں تو میری آواز کیسے پہنچے گی آپ کو؟ ابھی آپ نے دیکھا یوب صاحب سے کیسی کلیئر بات ہوئی ہے. ابھی شکیل بھائی آئیں گے, ان کی آواز آپ سن لیجیے گا, بالکل کلیئر ہوگی. تو میں بارہا بتا چکا ہوں خالد بھائی کو کہ آپ اپنے ریڈیو کی آواز بند کر دیا کریں, بالکل. وہ بھی سنتے ہیں اور ہر بات ریپیٹ ہوتی ہے اور پھر کہتے ہیں سناؤں. ارے بھائی سنائیے یار, لاکھوں لوگ جو ہیں سما خراشی ہوتی ہے اس سے. بہرحال اب ہم بلا کسی تاخیر کے آپ کو لیے چل رہے ہیں اولڈہم, جہاں محمد ایوب چوہان صاحب اپنی پسند کا گیت سننے کے منتظر ہیں. کمرشل کے وقفے کے بعد ہم کھاریاں پنجاب لے کر چلیں گے آپ کو گجرات پاکستان میں, جہاں ایوب چوہان صاحب کے فوراً بعد نمبر پر موجود ہیں ہمارے پردیسی مجید صاحب, ان کا تحفہ ان کی نظر کریں گے. تو یہ گیت ہمیں ایوب چوہان صاحب کا جو تحفہ ہے کمرشل تک لے جائے گا.